0: जी जनाब, हेयर केयर जोड़ी हमारे साथ कौन मौजूद है जनाब? नजर हसन। और जो है आमिर अवान पाकिस्तानी जनाब कुछ कह रहे हैं, और आमिर अवान क्या कह रहे हैं ये आपको इस कॉल के बाद बताएंगे। हमें ज्वाइन कर चुके हैं शबीर और शबरा केक से। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम खलीफ भाई, खैर खैरियत है?
0: अल्हम्दुलिल्लाह सही, तुसा सुनो ठीक ठाक ही वे?
1: अल्लाह दी मेहरबानी, प्रोग्राम सुन दे पे जिस तरह तुसा गुलो तवाई दा जिक्र की तो बिल्कुल अच्छा की ताने, बहुत सारे सादा सिंपल लोग को इन वादन ये गुलो तवाई के, लेकिन कैसन ग्लूटा वाइट ना नाम ही गारंटी है।
0: हां नाम ही गारंटी है सही। आज ग्लूटा वाइट तोरे तोरे इलाके जरा के ची सारा सेल पॉइंट है शानी मुबारक जोन
1: जी।
0: आज जो सही कोई हिक कार्टन सारे को गिन गया ना अपना जफर क्या दिन हाजमा कंट्रोल सिरप ठीक है सही। ता जितने लोग के ची सुन दे पेन भाई जाकु नहीं मिलता पिया या शॉर्टेज है तो सब पहुंचो पहुंचो ते पहुंचो शानी मोबाइल जोन के ते तोक मिल वैसी। वेट कम पेट कम कौन यही खत्म है, वो भी आज पहुंच गई वे। नाइट क्रीम खत्म है, वो भी पहुंच गई है। जफरानी साबुन खत्म है, था वो भी पहुंच गया वे। ते नाल ब्यूटी स्प्रे बहुत सारे लोग मंगदे पे हैं सही।
1: ये ता सर लाजमी है, ये ता लाजमी है। एक ही पहली दफा गया ना मुतारिफ थी ना, फिर अलहमदुल्ला तो बहुत अच्छे प्रोडक्ट है। कल तो पिछले हफ्ते के 15 दिन को जरा बड़ी शिद्दत को इंतजार है। आज का इंशाल्लाह मौसम तो लोगों के खुशगवार थी, वैसी रश हो सी दुकान पे माशाल्लाह।
0: देखो जेरी गाल सर ऐसी लोगों को ना कि भाई तो तुम्हारी स्किन को प्रोटेक्शन मिल सकती है अगर तुम ब्यूटी स्प्रे को इस्तेमाल करो या जाफरानी को। तो जले ऑर्डर ही इलाके को सेम उन अशिया दा आंदे समझ आवे दे कि लोगों को सारी गाल समझ आ गई है सही।
1: जी जी जी जी बिल्कुल ही गाल।
0: तो वो सही कोई लोग को मिले जेरी मेरी आवाज सुन दे पेन तो भाई के चलो मेरे भेणियों तो मेरे भराओ शानी मोबाइल टाउन ते पहुंचो। सबसे तोरी पहुंच गए ते तुसे ही दस देवे जेरा कोई मिले तो भाई सारा स्टॉक अवेलेबल
1: है। मैं तो उनको कॉल आप दिखाए थे, मैं उम्मीद है जो मखा जे रहना मंगल बुध दूते तकरीबन आवे सी मैं के शॉट है बहु, लेकिन ये अपनी कमजोरी है जूठा वेंदा नहीं घिनन।
0: हां
1: ते उठा माल तैयार ही है कल लोग जे रहना इंशाल्लाह आ गए हुसैन उनके को अल्हम्दुलिल्लाह जे रहना आ जरूर गए हुसैन जे रहना था
0: दुकानदार को देवनी होंगी शायद छोड़ो बिचू
1: जितनी
0: आजकल कम आ रहे हैं शो के अंदर कॉल जो है शुरू शुरू में, या वो भी सोने लग गया गर्मी आ गई है। जो होलसेलरों को आपको जो हम बता रहे हैं जनाब, जो आपको बात अभी समझाई है कि जब आप डायरेक्ट होलसेलर के पास जाते हैं तो उसके पास दुकानदार की बचत उसके पास आ जाती है, तो उससे आप अच्छी खासी रियायत कराया करें जी। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम लाला खलील जमान पे।
0: जनाब जनाब सईद रहमान भाई, हुन तो सा साथ आपको केरे एफएम को गिनो 91 को टांग को यावत पहाड़पुर को
2: अमन रेडियो 88.4।
0: अच्छा जी, आज माशाल्लाह भाई एक दुकानदार क्या बात है जनाब, क्या बात।
2: अच्छा अमीर हुसैन पता क्या है?
0: क्या है?
2: चिट्टा
0: करें दिया ना सर।
2: खुदा को जिंद रेवणी है मैं को घर आ लिया जी ना तो किछ ना तो बकरा का बैर खीर तो नहीं दी ना।
0: जी खीर को याद है, चाह पीती वे कि नहीं वे पीती पहले मैं कोई दसो तो सा। अच्छा चलो जी, साड़ी भी चाह ए हुने पहुंच गई माशाल्लाह, आखिरी टाइम ही सब कुछ चाह मिलती पे आखिरी 15 मिनट दे विच, ते असा हुन पीसू इंशाल्लाह नाल नाल आराम आराम ते। ते तुसा मैं कोई दसो के ग्लूटावाइट तुसा इस्तेमाल कीती होई है?
2: बिल्कुल ग्लूटावाइट करीम जेरी है ना, मैं खुद खुद इस्तेमाल मुकम्मल कर दिया, अपने आप से इस्तेमाल की थी, इन्हें चंद दीवारों दी चिट्टा करेंगे
0: चिट्टा करेंगे। अच्छा मजे की गाल है कि 350 रुपए दी है, लेकिन इनकी मिकदार ज्यादा होंगी है, ठीक है जनाब। आम ग्लूटावाइट दी 16-17 ग्राम की क्रीम होंगी है, ठीक है जी। हाँ असा प्रॉफिट घट ते लोगों को फायदा ज्यादा पहुंचाने वाली कंपनी, ते अल्हम्दुलिल्लाह यो वजह है कि डे बाय डे केसन दे प्रोडक्ट वद्दे वेंदन ते वद्दे वेंदन ते वद्दे वेंदन।
2: बिल्कुल बिल्कुल, देखना असा सारे लोग ने केसन की मैच छोड़ेंगे तो केसन सब कुछ दे नहीं पई है ना, केसन एकदम मियारी है, सस्ती है, एक नंबर है।
0: तो मेरे साहब
2: जी
0: मैं के सॉरी पर गाल कटी गई, मेरी गाल दरमियान ही रह गई कि ओ आज तुम्हारे इलाके कुलाची को एक दुकानदार है सही, सारे को डेरे दे कुलाची को, ठीक है सही। कुलाची को स्पेशल आया है तो वहाँ किसी के साथ प्रोग्राम सुन दे पे थे बड़े, मैं को लड़के ने डे मैं कौन है मगर मैं होंदा उठी मौजूद था, उनको रोटी शोटी खवा के भिजवाऊंगा, लेकिन लड़के में बात दे से कि सही कोई बंदा दुकानदार है कुलाची को क्या भी टांक एफएम को कुलाची सुना मैंने, कुलाची चवास पहनी है सही टांक
2: ਬਿਲਕੁਲ।
0: ਦੂਜੀ ਗੱਲ ਤੋਂ ਮੈਂ ਦੱਸਾਂ ਕਿ ਉਹ ਬੰਦਾ ਉਹਨੇ ਸਭ ਸਭ ਤੋਂ ਜ਼ਿਆਦਾ ਉਹ ਸਰਦੀਆਂ ਦਾ ਵੰਡ ਉਹ ਜੁਮਲਾ ਤਾਂ ਬਈ ਕਾਲੇ ਵੀ ਕੋਈ ਹੋਣ ਟੋਂਦੇ ਨੇ, ਕਾਲੇ ਤਾਂ ਚਣੇ ਹੋਣਦੇ ਨੇ ਹਾਂਜੀ ਉਹ ਸਰਦੀਆਂ ਦੇ ਵਿੱਚ ਜਿਹੜੇ ਸਰਦੀਆਂ ਆਸੇ ਤਾਂ ਵੱਧ ਲਿਪ ਆਇਲ ਦਾ ਸਤੋ ਦਿਸੇ ਸੋ ਨਾ ਲਿਪ ਆਇਲ ਵੱਧ ਅਸਾਂ ਜੁਮਲਾ ਲੈਣੇ ਉਹਨੇ ਕਿ ਕਾਲੇ ਵੀ ਕੋਈ ਹੋਣ ਟੋਂਦੇ ਨੇ, ਕਾਲੇ ਤਾਂ ਚਣੇ ਹੋਣਦੇ ਨੇ,
2: ਠੀਕ ਹੈ
0: ਆਪਣੇ ਪੱਤਰ ਖਾਓ ਜਿਤਨੇ ਖਾਂਦੇ ਵਿੱਚ ਚਾਹ ਤੇ ਜਾਦੇ 5 ਰੋਟੀਆਂ ਖਾਵਾਂ ਇਨਸ਼ਾਅੱਲਾ ਦੋ ਢੱਕਣ ਜੂ ਟੂ ਚਮਚ ਪੀਸੋ ਤਾਂ ਅੱਧੇ ਘੰਟੇ ਬਾਅਦ ਇਵੇਂ ਨਿਕਾਰ ਉਸਨ ਕਿ ਤੁਸੀਂ ਆਖਦੇ ਯਾਰ ਕੇਸ਼ ਖਾ ਦੀਏ ਅਲੱਗ ਦੇ ਹਜ਼ਮ ਦੇ ਪੱਤਰ ਹੈ ਤਾਂ
2: ਸਿਰਾ ਸਿਰਾ ਦੇ ਨੂੰ ਢੱਕਣ ਮੈਂ ਪੀ ਮੈਂ ਆਪੇ ਕੋਲ ਇਸਤੇਮਾਲ ਕੀਤਾ ਦੂ ਸਿਰਾ ਮੈਂ ਗਿਲ ਜਾ ਮਤਲਬ ਖੁਦ ਘਰ ਹੀ ਦੇ ਠੀਕ ਕਰੇ
0: ਹਾਂ ਹਾਂ
2: ਉਹ ਮੈਂ ਡਾਕਟਰ ਦੇ ਕੋਲ ਠੀਕ ਨਹੀਂ ਕੀਤਾ ਤੇ ਮੈਂ ਸਿਰਾ ਮੈਂ ਗੁਬੇ ਨਾ ਪੀ ਉਹਨਾਂ ਨੇ ਹਾਂ ਖੜੇ ਲਾਣਾ ਤੇ ਰੋਟਨਾ ਕੀ ਦੇ ਰਹੇ
0: ਤਾਂ ਇਸਤੇਮਾਲ ਕੀਤਾ ਵੇ ਫਾਇਦਾ ਥਿਆ ਮਾਸ਼ਾਅੱਲਾ ਜੀ
2: ਬਿਲਕੁਲ ਫਾਇਦਾ ਕੀ ਦੂ ਸਿਰਾ ਮੈਂ ਆਪੇ ਲੁਗੇ ਦੀ ਪੀ ਗਿਆ ਮੈਂ ਮਾਸ਼ਾਅੱਲਾ ਇਹ ਨਿਊ ਟੁਕੋ ਖਾਣਾ ਇਹ ਟੁਕੋ ਖਾਣਾ ਮਲਾ ਮੈਂ ਦੀ ਦਿੱਤਾ
0: ਚਲੋ ਠੀਕ ਹੈ ਸਹੀ ਬਹੁਤ ਮਿਹਰਬਾਨੀ ਸਹੀ ਦਰਮਾਨ ਮੇਰਾ ਬਹੁਤ ਮਿਹਰਬਾਨੀ ਸਵਾਰੀ ਮੈਂ ਜੀ ਸਹੀ ਦਰਮਾਨ ਹਾਂਜੀ ਜੀ ਕੁਲਾਚੀ ਵਾਲੋਂ ਕਾ ਬੇਹਦ ਸ਼ੁਕਰੀਆ ਜਨਾਬ ਦੇਖੇ ਇੱਕ ਦੁਕਾਨਦਾਰ ਹਮਾਰੇ ਪਾਸ ਆ ਗਿਆ ਔਰ ਉਸਨੇ ਕਹਾ ਕਿ ਭਈ ਆਪਕੇ ਯੇ ਕਿਆ ਚੀਜ਼ ਹੈ ਯੇ ਕਿਆ ਬਣਾਈਏ ਭਈ ਲੋਕ ਅਬ ਡਾਕਟਰ ਕੇ ਪਾਸ ਨਹੀਂ ਜਾ ਰਹੇ ਲੋਕ ਜੋ ਹੈ ਨਾ ਹਾਜ਼ਮਾ ਕੰਟਰੋਲ ਸੀਰਪ ਪੀ ਰਹੇ ਹੈ ਆਪਕਾ ਤੋ ਜਨਾਬ ਹਮਾਰੇ ਪਾਸ ਇੱਕ ਔਰ ਕਾਲਰ ਹੈ ਔਰ ਉਨਕੋ ਉਨਕੀ ਕਿਸਮਤ ਐਸੀ ਹੈ ਕਿ ਯੇ ਉਨਕੀ ਕਾਲ ਕਿਉਂ ਪਿਕ ਨਹੀਂ ਹੋ ਰਹੀ ਬਹੁਤ ਹੀ ਅਜ਼ੀਮ ਹਸਤੀ ਹੈ ਔਰ ਯੇ ਅਜ਼ੀਮ ਹਸਤੀ ਫਿਰ ਸੇ ਕਾਲ ਕਰੇਂਗੇ ਹਮੇ ਠੀਕ ਹੈ ਜੀ ਯੇ ਡੇਰਸ ਬਿਲ ਖਾਨ ਕੀ ਇੱਕ ਅਜ਼ੀਮ ਹਸਤੀ ਹੈ ਜੋ ਹਮੇ ਕਾਲ ਕਰਨੇ ਕੀ ਕੋਸ਼ਿਸ਼ ਕਰ ਰਹੀ ਹੈ ਗਲੋਬਲ ਐਫ ਐਮ 91 ਸੇ ਐਂਡ ਜਬ ਵੋ ਆਏਂਗੇ ਤੋ ਜਨਾਬ ਆਪ ਪਹਿਚਾਨ ਜਾਏਂਗੇ ਕਿ ਯੇ ਹਸਤੀ ਕੌਨ ਸੀ ਹੈ ਠੀਕ ਹੈ ਜਨਾਬ ਔਰ ਉਸ ਹਸਤੀ ਸੇ ਪਹਿਲੇ ਜਨਾਬ ਟਾਂਗ ਕੀ ਇੱਕ ਔਰ ਹਸਤੀ ਹਮਾਰੇ ਸਾਥ ਅਸਲਾਮ ਵਾਲੇਕੁਮ
2: ਘੰਟੀ
0: ਖੜਕੇ ਸੀ ਉਹਨੇ ماشاءاللہ لیکن اتنا میں کو یاد ہے کہ بھی ہاضمہ کنٹرول سیرپ بہت سارا گن گیا وہاں کے بھی پورا کلاچی ہاضمے کا سیرپ منگدا کھڑا ہی ہو ہاں جی
2: بات تو سن جا کو دکاندار دسے سوچا نا
0: ٹھیک ہے میں پتہ کر کے ضرور تو کو دس دسا تے جیرے بھائی سن دے پین کیونکہ ضروری گل ہے کہ سنن والے بندہ ہی انہوں نے رابطہ کیتا اس دکاندار کو بن کے دسا اس نے کہ بھائی اے سیرپ منگوا دیو تو بھائی آئے ودیاں انشاءاللہ تو کو دکاندار دا نام بھی دسا رسوں کہ کیڑے بندے ہیں جیرے گن گئے پتہ تو نام کو بن کے گن گنے تے وقت پیو جے لے ضرورت ہوے تا شکر اللہ دا بہت مہربانی تسا حاضری کیتے ہوئے سائیں تے سٹڑے ماشے ٹھیک ہے تہاڈے نال ٹھیک ہے سائیں بہت مہربانی
2: بہت بہت شکریہ خلیل بھائی سارے سنن نے سلام کیتے میرا
0: ہاں کہ سارے سنن والے بھائی عبد الہادی سلام نے پیا وے تو ٹھیک ہے جی ایم ثاقب ہمارے ساتھ ہیں ثاقب پہل اس میں میرا اچھا آپ کا پروگرام بہت اچھا خلیل چاچو آپ کو اور سب سننے والوں کو محبت بھر سلام حضرت عمر کی زندگی پر روشنی ڈالیں اچھا جی سامعین کرام کل سے یکم محرم ہے تو کل سے لے کر 10 محرم تک ہماری بہت ہی اسپیشل قسم کی ٹرانسمیشن سٹارٹ ہونے جا رہی ہے ٹھیک ہے جناب اور انشاءاللہ آپ اگر ایک گھنٹہ ہمارے ساتھ رہیں گے تو اس ٹرانسمیشن میں آپ کو بہت سارا جی بالکل جی ہمارے ساتھ ہیں السلام علیکم جناب
3: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: ماسٹر صاحب کیسے ہیں خیریت سے ہیں ٹھیک ٹھاک ہیں آپ
3: خیریت الحمدللہ آپ کیسے ہیں
0: الحمدللہ میں نے کہتے کہ کلاچی کے لوگ بھی ہاضمہ کنٹرول مانگنے لگے ہیں آپ
3: بالکل جی بالکل
0: لوگوں کو
3: ایک قدر مجھے آپ کے میرے ایک پتریر ہے
0: ہاں ہاں
3: بالکل معذور ہو گیا
0: اچھا جی
3: کل میرے گھر پہ آ گیا اس نے کہا یار میری امی کی میدہ خراب ہے
0: اچھا جی
3: بھوک نہیں لگتی ہے نا ایک پھر مجھے آپ نے تین آج لائے ہیں تو میں نے کہا کل ان شاء اللہ آپ کو ایک اور مانگتے ہوں گا ان شاء اللہ ابھی میرے ساتھ پڑی ابھی پوت کے ذریعے سے گھر بھیجتا ہوں
0: بالکل دل کرے گا حالانکہ اگر آپ نے بہت ٹائٹ قسم کا ناشتہ بھی کیا ہو نا تو آپ کو بھوک لگ جائے گی
3: بالکل
0: ہاں تو یہ بھی آپ ماشاء اللہ استعمال کر رہے ہیں باقی چیزیں بھی آپ پروڈکٹ ہمارے استعمال کر رہے ہیں تو یہ جو ہمارے آج ہم نے رینج بتائی نا گلوٹا وائٹ کی اس کا صابن بھی آتا ہے اس کا صابن بھی ٹرائی آپ کرنا پھر مجھے بتانا کہ اس کی جاگ کیسی ہے ٹھیک ہے جناب
3: ٹھیک
0: ہے بہت شکریہ آپ کا جناب تھینک یو
3: اللہ حافظ
0: اچھا جی کل سے ہم جو ٹرانسمیشن اپنی اسٹارٹ کرنے لگے ہیں نا 10 دن کے لیے بہت خاص ٹرانسمیشن ہوگی اور میں کہتا ہوں کہ پورے سال کے اندر اگر میں تیاری کرتا ہوں نا پروگرام کی تو محرم کے 10 دن کی پروگرام کی تیاری ہوتی ہے جس کے لیے میں اسپیشل جس طرح پیپر کے دنوں میں آپ اسٹڈی کرتے ہیں نا کہ ایگزام آنے والا ہے تو اسٹڈی کرتے ہیں تو 354 دن کے لیے میں آئی تھنک میں پروگرام کی تیاری نہیں کرتا ہوں گا میں جتنا 10 دن کے لیے اس یہ جو 10 دن ہوتے ہیں محرم کے کہ اتھینٹک انفارمیشن آپ تک پہنچائیں تو یہ جس طرح بھائی کہہ رہے تھے کہ حضرت عمر رضی اللہ عنہ کی زندگی کے اوپر روشنی ڈالیں تو کل کا جو پہلا پروگرام ہوگا نا کل چونکہ یکم محرم میں حضرت عمر فاروق رضی اللہ عنہ کی شہادت کے دن ہے تو کل کا پہلا پروگرام ہمارا جو ہوگا وہ حضرت عمر فاروق رضی اللہ عنہ کی شہادت کی حوالے سے ہوگا ٹھیک ہے جی اور اس کے بعد دو محرم سے انشاءاللہ جی اس دفعہ آپ کو اسد باب پس منظر بہت سارا بتائیں گے کہ پیچھے کے جو فتنہ اول جو ہے نا جو فتنہ اول اسلام تاریخ کا جو فتنہ اول جب جہاں سے سٹارٹ ہوا حضرت عثمان غنی رضی اللہ عنہ کی شہادت اس کے بعد پھر حضرت علی کا دور پھر اس کے بعد حضرت حسن کا پھر حضرت امیر معاویہ کا پھر یزید کا اور اس کے بعد آگے جو سلسلہ چلا اور پھر بعد کربلا تک پہنچی تو یہ سارا انشاءاللہ آپ 10 دن ہمارے ساتھ رہیے گا ڈیرہ اسماعیل خان پہاڑ پور اور ٹانگ والو اور میں کیا کہتے ہیں واضح طور پہ بتاتا چلوں کہ بھئی اہل سنت سے میرا تعلق ہے، الحمدللہ میرا پورا خاندان اہل سنت والجماعت سے تعلق رکھتا ہے، لیکن غم حسین جو ہے نا کسی ایک طبقے کے لیے نہیں. جب آپ تاریخ کو اٹھاتے ہیں نا تو پھر آپ کو سمجھ آتی ہے کہ یہ غم تو ہمارا غم بھی ہے، ٹھیک ہے نا. تو بعضوں کا جو ہے جب آپ اس طرح کے پروگرام کرتے ہیں تو پھر آپ کے اوپر نا ایک تو فتویٰ بھی لگ جاتا ہے کہ یہ خاص کمیونٹی کا بندہ ہے. تو الحمدللہ اہل سنت والجماعت سے میرا تعلق ہے، میرا پورا خاندان، میرے آبا و اجداد. لیکن آپ کو داستان کربلا سنائیں گے انشاءاللہ اتھینٹک طریقے سے، پوری کی پوری داستان. اور کل حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کا دن ہے تو وہ بھی. تو کیا نام ہے بھائی کا؟ حضرت ثاقب بھائی. تو کل کا اپنا پروگرام ضرور سننا ہے یکم محرم الحرام کا، ٹھیک ہے جی. اچھا جی، السلام علیکم کے ٹی اے بھرا بھائی. آپ کا پروگرام ڈیلی سنتا ہوں جان، میں آپ کا پروگرام ڈیلی سنتا ہوں واللہ، اور سارے دن کی تھکاوٹ دور ہو جاتی ہے. میری طرف سے سب سننے والوں کو سلام. آپ کا بھائی عصمت اللہ خان جعفر فرام جعفرام والا. یہ جناب ریڈیو پیغام سے ساتھ ہیں جی. بہت شکریہ ان کا. بہت عرصے سے ڈے فرسٹ سے جب سے ہمارے کیسن سٹارٹ ہوئے تو یہ ہمارے ساتھ رہے. زلف کی سچی محبت. اچھا جی، اور ہمارے ساتھ امیر حسین. امیر حسین نہیں ہے، سوری، عامر پاکستانی. ہاں جی، میں گولک میں پیسے جمع کروں گا، لوٹا وائٹ لوں گا، عامر اوان پاکستانی. تو عامر اوان پاکستانی، آپ کیوں پیسے جمع کریں گلوٹا وائٹ کے لیے؟ آپ کس لیے بیٹھے ہیں بھائی؟ جو حاضر ہے جناب، تو آپ کیسن شاپ پر تشریف لائیے گا جب بھی چکر لگے. تو بھائی یہ 350 کی قربانی بھائی اپنی جیب سے دے گا آپ کے لیے. جی آپ گورے چٹے ہو جائیں، ہمیں اور کیا چاہیے؟ کیسن شاپ پر تشریف لائیے گا، ٹھیک ہے جناب. تو انشاءاللہ جو ہے جی، ایک کالر ہمارے ساتھ ہے، ان کو موقع دیتے ہیں. آخری 4 منٹ ہیں ہمارے پاس، 5 منٹ. السلام علیکم. جی کون ہے ہمارے ساتھ، نام بتائیں گے اپنا؟ پچھلے ہفتے اگر پتا کیتا ہوئے نا تھی سکتا ہے، لیٹ تھی کیا ہوئے، لیکن سامان سارا پہنچ گیا. جیسے جیسے تو چاہیے نا، آئل، شیمپو، ہاضمہ کنٹرول سیرپ، گلوٹا وائٹ کریم، فیس واش، سوپ، اسپرے، سب شے اتھا پہنچ گئے ہوئے. کال کرو انہاں کو یا انہاں کو بندہ بھیجو، تھا انشاءاللہ سب شے مل ویسے تو کو. لپ آئل نہیں، تساں بس تو بندہ بھیجو. پچھلے ہی ہفتے کو سارا سامان پہنچ چکا ہے، ٹھیک ہے جی. اوکے جی، بہت شکریہ جناب. اور یہ مذم والی میں جو ہے مترا کا جو علاقہ ہے، مترا آباد، اس کے ساتھ ہے معظم والی کا علاقہ، ملکانی کا علاقہ. تو وہاں پر رمضان جراح جو ہیں، جو فوت ہو چکے ہیں، اللہ تعالیٰ ان کو مغفرت فرمائے، ان کے بیٹے اکرام ہوتے ہیں. رمضان میڈیکل سٹور کمپلیکس ہے. تو جناب وہاں پر آپ کو کیسن کے سارے پروڈکٹ ملیں گے بھائی، سارے کے سارے، یہاں تک کہ لپ آئل بھی انہوں نے منگوایا ہوا ہے. جی جناب، ہیئر کیئر جوڑی تو بھائی ہر کوئی خرید رہا ہے، اپنے بالوں کو پیارا کر رہا ہے. شاہجہان ممبر شاہجہان، السلام علیکم محترم.
4: وعلیکم السلام خلیل خان.
0: سر کی میں حال ہے، چنگے وتے وے تسا؟ ٹھیک ٹھاک،
4: شکر ہے سر، الحمدللہ. سا کا جہاز ری لواں جا.
0: چلو بہو مہربانی، تے ساری کہانی چھڑی بیٹھے ہیں گلوٹا وائٹ دی.
4: گلوٹا وائٹ کے کیسن سارا اصل زندہ بات ایک شاید تریف کروں نا تو سارے تریف دے قابل،
0: سارے تریف دے قابل کیسن گلوٹا وائٹ کریم صابن تے کیسن جڑا فیس واش ہے. اساں کے ساملے جتنے بندے بھی نا، جتنے بھی ساملے ودین، او چٹے تھی ونجن تے مٹے تھی ونجن تے گورے تھی ونجن، استعمال کرن کیسن دی کریم تے اون نال گلوٹا دا فیس واش یا وا صابن.
4: بالکل گلوٹا دا سوپ تے ہی نے بندا تے برفی تک باوے.
0: ہاں بالکل، سارے سوپ سارے برفی ہیں، اسپیشلی جڑا ملکی سوپ ہے تے گلوٹا ہے نا، دا رنگ تقریباً سیم ہے نا. او برفی برفی والا رنگ ہوندا سی انہاں دا، برفی والی کا نرم ملائم ہوندا. تو ہاتھی بندہ چاہے تے بندہ ایک چک مارے، لیکن چک مرے نہیں تو سائیں کو پتہ ہوے تو
4: چک مرے نہ نہ لگے دل تھی ویسے کہہ کے دیکھو جاتا
0: دل تھی میں نے. تو بہو مہربانی سی تو سائے ہوئے آخری ٹائم ہی سارے کو لائے ہوئے، بہو مہربانی. بیا کوئی حکم تو رہے تے سو سی
4: سارے دوستاں سلام تھی گیا،
0: سارے دوستاں کو سلام. ممبر شاہ جان سر موجود ہیں جناب، ریڈیو پیغام کو سن رہے ہیں. گر حیات ٹانگ سے ہیں آصف سروس والا. سروس والا وہ دس کو لے رہی یار، سروس کا کیا مطلب ہوتا ہے؟ चलो जी, आपका नाम शामिल कर दिया हमने। और एक और कॉलर है, कौन है हमारे साथ? आई एम हीरा। अच्छा ये हीरा, आपने गिफ्ट हासिल किया है पहले मुझे ये बताएं आप। आपने वो जब हमने फ्रेंड्स एंड फैमिली वाले को बोला ना कि भाई यार एक कस्टमर हमारी आएंगी और उनको आपने गिफ्ट देना है हमारी तरफ से ना, हमारा उसमें सारा हिसाब किताब होता है, मैंने कहा अपनी मर्जी से जो भी खरीदे, तो उन्होंने कहा कि भाई ये पूरा दिन जो इतवार के दिन हीरा हीरा आती रहे, मुझे क्या पता चलेगा हीरा कौन सी है। उन्होंने फिर मुझे कहा था कि उन्हें कहिएगा कि मैसेज दिखा दें जो आपने मैसेज किया हुआ था शो के अंदर। तो अगर आपने ले ली है अपना गिफ्ट तो ठीक है, और अगर नहीं लिया तो आप वहां पर जाकर ना ये वाला मैसेज दिखाइएगा जो आपने जवाब केसर शैम्पू का जवाब दिया हुआ था, तो आपको मिल जाएगा। और ये आज इन्होंने सवाल किया और पूछ रही है कि स्याह हल्के ये क्रीम चेहरे के सारे निशान मिटाएगी? बिल्कुल जनाब, बिल्कुल मिटाएगी। और अगर आपकी उम्र कम है, ठीक है जनाब, 20 साल से अगर कम है, तो मैं आपको रिकमेंड भी यही करूंगा कि आप केसन की ग्लूटावाइट क्रीम इस्तेमाल करें, ठीक है जनाब। ये बिल्कुल निशानात को भी मिटाएगी और आपकी रंगत जो है उसको भी गोरा करेगी। लेकिन इसके साथ ग्लूटावाइट का सोप या फेस वॉश जरूर खरीदिएगा, वाइटनिंग, ब्राइटनिंग और स्किन क्लैरिटी के लिए। ये हमारी बहुत प्यारी प्रोडक्ट है, बहुत ही प्यारी प्रोडक्ट है। और जो हमने इसको कैटेगराइज किया है ना कि बड़ी उम्र की खवातीन जो है वो ज़ाफ़रानी क्रीम लगाएं, और कम उम्र की लड़कियां जो है ना 20 साल 22 साल की जो लड़कियां हैं वो ग्लूटावाइट खरीदें, बहुत ही सेफ। और अगर आप फर्स्ट टाइम जो लोग एक्सपीरियंस करने जा रहे होते हैं ना किसी क्रीम को, उन्होंने कभी क्रीम नहीं लगाई होती और फर्स्ट टाइम से लगा रहे होते हैं, तो उनको बहुत सारी प्रॉब्लम्स होती हैं। क्योंकि अगर कोई लड़की ऐसी क्रीम इस्तेमाल करेगी जो पहली दफ़ा लगाने जा रही है, लेकिन उसने हैवी एक्सफोलिएशन वाली क्रीम ले ली, यानी कि ऐसी जो छाइयों,
5: इट्स 5 o'clock, आवरली टाइम चेक इज ब्रॉट टू यू बाय रेडियो अमन, जन रंग अमन।
6: आपका अपना रेडियो, रेडियो अमन 88.4 नेटवर्क।
7: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. De vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. Aya staso pe vikhtano ki khushkida vikhtan mo ghurzegi, vikhtan mo wadan kavi ya mo vikhtan matigi? Zamzam hair shampoo and Zamzam hair oil hum staso da faradi. کم چې ستاسو د ویښتو خشکی خارخ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنٹیر فرنیچر چارفائی نایلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی، رابطہ نمبر 0343-912-1745۔
8: चाहतों के रंग अमन के संग, अमन रेडियो 88.4 नेटवर्क।